0: Capital Bank, Easy Wala Bank.
1: पाकिस्तान सिर्फ जमीन का नाम नहीं, पाकिस्तानी अमानत है, उन लोगों की अमानत जिन्होंने अपना घर कारोबार माल सब छोड़ दिया। बेशुमार कुर्बानियां थी लेकिन अपना मकसद नहीं छोड़ा। जब पाकिस्तान सिर्फ एक ख्वाब था, कायदे आजम ने हमें तीन उसूल सिखाए, ईमान, इत्तेहाद, तंजीम। ईमान, अल्लाह पे यकीन, अपने मकसद पर यकीन। इत्तेहाद के मुख्तलिफ जुबानों और इलाकों के बावजूद हम एक कौम बनकर खड़े हो जाए। तंजीम, ये सब हिम्मत, मुस्तकिल मिजाजी और डिसिप्लिन के साथ ये तहरीक मंजिल तक पहुंच जाएगी। इस 14 अगस्त सिर्फ परचम न उठाने, ये अहद भी करें, हम कायदे आजम की इन नसीहतों पर अमल करेंगे। क्योंकि जो तीन उसूल पाकिस्तान बना सकते हैं, वही पाकिस्तान को मजीद तरक्की याफ्ता मुल्क बनाएंगे। मीजान बैंक की जानिब से यौमे आजादी मुबारक। पाकिस्तान जिंदाबाद।
2: आजादी के इन रंगों और खुशबुओं से बनी हमारी इस पहचान को मनाने के लिए कश्मीर कुकिंग ऑयल लाया आजादी ऑफर, 79 रुपए तक की बचत के साथ। जश्न आजादी मुबारक।
3: स्टेप स्कूल से फाउंडेशन हो स्ट्रॉन्ग। स्टेप स्कूल्स दे रहा है मॉडर्न न्यू एज एजुकेशन विच विल प्रिपेयर योर चाइल्ड इन बिकमिंग अ फ्यूचर लीडर। एडमिशन्स ओपन, फॉर मोर डिटेल्स कॉल नाउ एट 03111117837।
4: हमारी पुरानी कार तो बिल्कुल ठीक चल रही है।
5: ठीक तो है लेकिन स्पेशल नहीं।
4: मतलब?
5: इमेजिन पुश स्टार्ट, मल्टीपल ड्राइव मोड्स, क्रूज कंट्रोल, पावर ड्राइवर सीट, एलॉय रिम्स और सनरूफ।
4: स्पेशल तो लग रही है।
5: और प्राइस सिर्फ 64,49,000।
4: आप समझ आया इसे स्पेशल एडिशन क्यों कहते हैं? Experience the new Hyundai Elantra 1.6 Special Edition. Now available at Hyundai dealerships nationwide.
6: Easy Paisa laya shandar offer. Abhi service se naye shoes khareede aur Easy Paisa QR se payment karke 25% cashback hasil kare. Ye offer mulk bhar ke tamam service stores par dastiyab hai. Aaj hi shopping kare aur cashback ka fayda uthaye. Easy Paisa Digital Bank. Easy Wala Bank.
7: शेयर बंडल्स, वो भी डिस्काउंट पर। सब्सक्राइब करना तो बनता है, तो बस अभी जैस कैश ऐप से जैस V5 फैंटास्टिक बंडल लगाओ और 1,000 रुपए के बेहतरीन डिस्काउंट से फायदा उठाओ। अपने फेवरेट बंडल्स पर बड़े डिस्काउंट्स के लिए जैस कैश है ना।
8: ब्रांड न्यू सुजुकी ऑल्टो जीतना चाहते हैं? बस अपने इजी पैसा अकाउंट में 15,000 रुपए या उससे ज्यादा डिपॉजिट करें, बैलेंस 20 दिन तक मेंटेन करें और लकी ड्रॉ में 4 सुजुकी ऑल्टो या 50,000 के 100 कैश प्राइजेस जीतने का मौका पाएं। तो इंतजार किस बात का, अभी डिपॉजिट करें और जीतें। इजी पैसा डिजिटल बैंक, इजी वाला बैंक।
9: HBL फ्रीडम अकाउंट के साथ मुफ्त IBFT, मुफ्त चेकबुक, मुफ्त ऑनलाइन बैंकिंग और बेहतरीन मोबाइल ऐप की सहूलत के साथ HBL फ्रीडम अकाउंट, जहां ख्वाब वहां HBL।
10: रोज सुबह अपने छोटे भाई को यूनिवर्सिटी के लिए पॉकेट मनी ट्रांसफर करना, ये है असल आजादी। आपके लिए असल आजादी क्या है? डाउनलोड द जैस कैश ऐप नाउ।
11: This program is brought to you by
12: इस जश्न आजादी फातिमा फर्टिलाइजर के साथ मिलकर बुलंद करें अपने शहर की शान।
9: And HBL फ्रीडम अकाउंट, जहां ख्वाब वहां HBL। And
13: कैडिलैक नॉनस्टॉप फन करते जाओ।
9: And
14: फिनिक्स लगा और भूल जा, फिनिक्स लगा और भूल जा।
9: And
15: सरसब्स नाइट्रो फॉस को लगा और जीतता जा।
9: And
16: हर पाकिस्तानी के दिल की पुकार, चाय बने बस कपाल दानेदार।
17: तेजी से फैलती डिजिटल दुनिया एक जबरदस्त सलाहियत के साथ साथ एक अहम जिम्मेदारी भी। मजहबी, फिरका वाराना या नस्ली बुनियाद पर नफरत अंगेजी, दहशत गर्दी की तरगीब से मुतल्लिक किसी भी तरह का मवाद फैलाना, इलेक्ट्रॉनिक जालसाजी, स्पैमिंग, धोखा दही, बशमूल आइडेंटिटी थेफ्ट, चाइल्ड पोर्नोग्राफी और साइबर स्टॉकिंग और अनचाही मुदाखलत, मसलन किसी भी फर्द से जबरदस्ती या बार बार राबिता करना, मुतल्लिका शख्स की रजामंदी के बगैर उसकी तस्वीर या वीडियोस बनाना और शेयर करना वगैरह संगीन जराइम है। इस तरह की खिलाफ वर्जियाँ पाकिस्तान इलेक्ट्रॉनिक क्राइम्स एक्ट और दीगर कवानीन के तहत قانونی نتائج کی متحمل ہیں۔ اگر آپ اس بارے میں کوئی سوال کرنا، اس سلسلے میں مدد طلب کرنا، کسی واقعے کی اطلاع دینا یا ان قوانین کی خلاف ورزی کے مرتکب افراد کے بارے میں حکومت کی معاونت کرنا چاہتے ہیں تو براہ کرم ہماری ہیلپ لائن پر کال کریں۔
18: یہ پیغام حکومت پاکستان کی جانب سے پیش کیا گیا۔ بچوں کا آن لائن تحفظ آپ کی ذمہ داری ہے۔ اپنے بچوں کو آن لائن رابطوں کا محفوظ طریقہ استعمال سکھائیں۔ انٹرنیٹ کے ذریعے کھیلوں، تفریح اور تعلیمی سرگرمیوں میں شامل ہونے کے فوائد ضرور ہیں، لیکن اس میں نامناسب مواد، سائبر بولنگ اور دیگر آن لائن نقصانات جیسے ممکنہ خطرات بھی موجود ہیں۔ والدین اور اساتذہ کی جانب سے بچوں کی نگرانی اور رہنمائی نہ ہونے کی صورت میں بچے بآسانی منفی سرگرمیوں کا شکار ہو سکتے ہیں۔ والدین کو اپنے بچوں کی آن لائن سرگرمیوں کے حوالے سے آگاہ اور ہوشیار رہنے کی ضرورت ہے۔ بچوں کو نقصان دہ مواد جیسے نفرت انگیز تقاریر، گستاخانہ اور فحش مواد وغیرہ اپلوڈ اور شیئر کرنے کے قانونی نتائج کے حوالے سے بھی شعور اور آگاہی انتہائی اہمیت کی حامل ہے۔ پی ٹی اے کی ویب سائٹ پر پیرنٹل کنٹرول سافٹ ویئر کی ایک فہرست دستیاب ہے تاکہ والدین اپنے بچوں کی آن لائن سرگرمیوں کی نگرانی کرتے ہوئے انہیں آن لائن نقصانات سے محفوظ رکھیں۔ www.pta.gov.pk۔ مفاد عامہ کے لیے یہ پیغام FM 100 اور حکومت پاکستان کی جانب سے پیش کیا گیا۔
19: پاکستان ہم سے ہے، ہم اچھے تو پاکستان اچھا۔ تو آؤ عہد کریں کہ جیسا پاکستان ہم دیکھنا چاہتے ہیں ویسے خود بن کر دکھائیں گے، کیونکہ ہم بدلیں گے تو بدلے گا پاکستان۔ عزم استحکام، مستحکم پاکستان۔
18: مفاد عامہ کے لیے پیغام حکومت پاکستان کی جانب سے پیش کیا گیا۔
20: خواب تو سب دیکھتے ہیں بہتر روزگار کا، مگر اس خواب کی تعبیر کے غیر قانونی ذرائع خطرناک رستوں پہ لے جا سکتے ہیں، جہاں موت منہ کھولے آپ کی منتظر ہے۔
21: ہم نے اپنے آپ کو سے 3 بار موت دیکھا۔
22: ٹائم سی منو ایسے ہی کہ میں ہوں قبر سے چلا گیا، میں نہیں بچا۔
23: پھر انہوں نے ساری ویڈیو بنائی، سانو ماریا، سانو کٹیا۔
20: اپنے خوابوں کی تکمیل کے لیے قانونی رستہ اختیار کریں۔
24: ایمبیسی کے تھرو پراپر وے میں سبمٹ کروایا اور بہت ہی جلدی میرا ویزا لگ گیا تھا ورک ویزا۔
20: انسانی اسمگلنگ میں ملوث گروہوں کے سدے باب کے لیے وزیر اعظم پاکستان کی سربراہی میں خصوصی ٹاسک فورس کا قیام، ملک گیر کریک ڈاؤن جاری، ایجنٹس اور سرکاری اہلکاران کے خلاف مقدمات کا اندراج، گرفتاریاں، جائیدادوں کی ضبطگی اور بینک اکاؤنٹس منجمد کیے جا رہے ہیں۔ اندرون و بیرون ملک بہتر روزگار کے لیے پرائم منسٹر یوتھ پروگرام اور نیفٹیک کے جدید ترین اور مفت کورسز میں ابھی داخلہ لیں۔ مقامات مقدسہ کی زیارت کو جانے والے زائرین بھی قانونی ذرائع اختیار کریں۔ انسانی اسمگلروں کے چنگل سے بچیں، خواب ضرور دیکھیں، بہتر راستہ چنیں۔ حکومت پاکستان۔
18: یہ پیغام حکومت پاکستان کی جانب سے پیش کیا گیا۔
25: کسی بھی انسان کے لیے سب سے اہم ہوتی ہے اس کی صحت۔
26: کسی بھی شخص کو دیکھ کے اس کی صحت کے بارے میں اندازے نہ لگائیں۔
25: مجھے پتا ہے کہ میرا وزن زیادہ ہے، لیکن اس کا مطلب یہ نہیں کہ میں واک نہیں کرتا۔
27: جی ہاں، مجھے بھی لوگ موٹی کہتے ہیں، مگر ایسا نہیں کہ میں بہت کھاتی ہوں۔
28: ہم بنا کسی تحقیق کے بس باتیں بنانے کا فن جانتے ہیں۔ سامنے والے پر کیا گزری ہمیں سے کیا۔
25: میں اوبیسیٹی کا شکار ہوں، صرف واک سے یہ کم ہوگی۔
27: موٹاپا ایک بیماری ہے، صرف میٹھا نہ کھانے سے ختم نہیں ہوگی۔ صرف باتیں بنانے سے ہم اس کا مقابلہ نہیں کر سکتے۔ ابھی اسی وقت اپنا BMI چیک کروائیے،
25: یعنی اپنے ویٹ کو اپنی ہائٹ کی مناسبت سے جانچیں
28: اور اس وزن کی اصل حقیقت کو سمجھیں۔
25: آئیے ویٹ سے آگے کا سوچیں۔
18: یہ پیغام حکومت پاکستان کی جانب سے پیش کیا گیا۔

0: बैंक इजी वाला बैंक।
1: HBL फ्रीडम अकाउंट के साथ अपने ख्वाबों और बिजनेस को दे आजादी की उड़ान। मुफ्त IBFT, मुफ्त चेकबुक, मुफ्त ऑनलाइन बैंकिंग और बेहतरीन मोबाइल ऐप की सहूलत के साथ अकाउंट खोले डिजिटली या विजिट करें अपनी करीबी HBL ब्रांच। HBL फ्रीडम अकाउंट, जहां ख्वाब वहां HBL।
2: स्टेप स्कूल से फाउंडेशन हो स्ट्रॉन्ग। स्टेप स्कूल्स दे रहा है मॉडर्न न्यू एज एजुकेशन विच विल प्रिपेयर योर चाइल्ड इन बिकमिंग अ फ्यूचर लीडर। एडमिशन्स ओपन। फॉर मोर डिटेल्स कॉल नाउ एट 03111117837।
3: ब्रांड न्यू सुजुकी ऑल्टो जीतना चाहते हैं? बस अपने इजी पैसा अकाउंट में 15,000 रुपए या उससे ज्यादा डिपॉजिट करें, बैलेंस 20 दिन तक मेंटेन करें और लकी ड्रॉ में 4 सुजुकी ऑल्टो या 50,000 के 100 कैश प्राइजेस जीतने का मौका पाएं। तो इंतजार किस बात का, अभी डिपॉजिट करें और जीतें। इजी पैसा डिजिटल बैंक, इजी वाला बैंक।
4: शेयर बंडल्स, वो भी डिस्काउंट पर। सब्सक्राइब करना तो बनता है, तो बस अभी जैस कैश ऐप से जैस B5 फैंटास्टिक बंडल लगाओ और 1,000 रुपए के बेहतरीन डिस्काउंट से फायदा उठाओ। अपने फेवरेट बंडल्स पर बड़े डिस्काउंट्स के लिए जैस कैश है ना।
5: हर पाकिस्तानी के दिल की पुकार, चाय बने बस कपाल दानेदार।
6: रोज सुबह अपने छोटे भाई को यूनिवर्सिटी के लिए पॉकेट मनी ट्रांसफर करना, ये है असल आजादी। आपके लिए असल आजादी क्या है? डाउनलोड द जैस कैश ऐप नाउ।
5: हर पाकिस्तानी के दिल की पुकार, चाय बने बस टपाल दानेदार।
7: This program is brought to you by
8: इस जश्न आजादी फातिमा फर्टिलाइजर के साथ मिलकर बुलंद करें अपने शहर की शान।
1: एंड HBL फ्रीडम अकाउंट, जहां ख्वाब वहां HBL। एंड
9: कैडिलैक नॉनस्टॉप फन करते जाओ।
1: एंड
10: फिनिक्स लगा और भूल जा, फिनिक्स लगा और भूल जा।
1: एंड
11: सरसब्स नाइट्रो फॉस को लगा और जीतता जा।
1: एंड
5: हर पाकिस्तानी के दिल की पुकार, चाय बने बस कपाल दानेदार।
12: खवातीनो हजरात, मंशियात वो जहर कातिल है जिसकी संजीदगी का एहसास इंसान को तब होता है जबकि जहर हमारी रगों में साहित कर चुका होता है। वक्ती सुरूर और मजे का लिबादा उड़े ये लानत गैर महसूस तरीके से हमारी नौजवान नस्ल को अपने शिकंजे में ले रही है। मंशियात की लानत में गिरफ्तार होने की एक बड़ी वजह बुरी सोहबत है जिसको अमूमी तौर पर हम नजरअंदाज कर देते हैं, जबकि दरअसल इस अमल का ताना बाना बुरी सोहबत और मेल जोल से जाके जुड़ता है। घर देर से लौटना, वालदेन और घर वालों से नजरें चुराना, खानदान और अहबाब की महफिलों से गुरेज करना, गैर मामूली अखराजात में इजाफा, ये सब इसकी बड़ी अलामत है। खुदा रहा अपने बच्चों पे नजरें रखें ताकि वो ताहयात आपकी नजरों के सामने रह सके। हमारा आज़्म एक गांव, एक मंजिल और मंशियात से पाक पाकिस्तान।
13: ये पैगाम हुकूमत पाकिस्तान की जानिब से पेश किया गया।
14: FM 100। लाइक अस ऑन facebook.com/FM247365।
15: FM247365।
16: आप सुन रहे हैं गुड मॉर्निंग पाकिस्तान। आप लोगों के पैगामात हैं मेरे पास और आज हम बात ही जो है क्या कहते हैं मतलब कर रहे हैं पाकिस्तान की और ये क्या आपने मुल्क के लिए अपने क्या किया है। और बात साहब वापस कर दें, ठीक है, ये समीची में नेगेटिव नहीं, हकीकत पसंद हूँ, गलत को सही नहीं कह सकता, कह चुके हैं आप, सही है। लेकिन आज के दिन मैं चाहती हूँ कि हमें उम्मीद मिले, हम माजी से बाहर निकलकर अब फ्यूचर की तरफ देखें, जो होना था जो लोग हैं। लेकिन ये कह देना कि लोग नेगेटिव हैं या बुराइयां करने से हम कभी तरक्की नहीं कर सकते। اوکے اور محمد شکیل کا میسج آیا ہے. اور سیکنڈ امپورٹنٹ بات یہ ہے کہ آصف کمال کی جو ہے کل اینیورسری ہے, وہ کہہ رہے ہیں کہ گڈ مارننگ بہادر سمیہ جی, 14 اگست کو جشن مناتے ہیں بہترین والا, آج نشریات بہتر ہے ڈیفنس میں, شکر ہے اللہ کا. 14 اگست کو اینیورسری ہے میری, جب پاکستان آزاد ہوا تھا میں قید ہوا تھا اس دن. عظیم برتھ ڈے سیلیبریٹ بھی 14 اگست کو کریں گے. 14 اگست کو شادی کیا ہم نے, 14 اگست کو کون شادی کرتا ہے, مجھے یہ سمجھ میں نہیں آ رہا ہے کہ لوگ مہمان بھی آئے, جو مہمان نے سارے گرین کپڑے پہنے تھے اور مطلب کیا کہتے ہیں دلہن نے بھی گرین کپڑے پہنے تھے, سب نے گرین پہننے چاہیے تھے نا, گرین اینڈ وائٹ تھیم ہونی چاہیے تھی پوری شادی کی. تو یہ مجھے آپ ذرا تفصیل بتائیں کہ 14 اگست ہی دن ملا تھا کہ 14 اگست پہ شادی ہے. ہاں چھٹی والا دن ہوگا, لیکن سوچیں اگر لوگ ریلی میں پھنس جائیں, ٹھیک ہے, اور تو مطلب تو ریلی کے اندر اگر آپ پھنس گئے ہیں تو پھر کیا ہو سکتا ہے اس کا سین. اچھا جی, اور عابد میر کہہ رہے ہیں کہ میں نے جتنا پاکستان کے لیے نہیں کیا تھا تو میں نے دنیا بھر کے بینکوں کے لیے کیا ہے, میرا پیسہ بینک میں پودے پچالوں سے تھوڑے تھوڑے جمع کرا رہا ہوں. اچھا, تھوڑے تھوڑے 40 سالوں سے جمع کر رہے ہیں, ٹھیک ہو گیا. اور عابد امیر کہہ رہے ہیں ہمارے پہلے اور بہترین وزیر اعظم جناب لیاقت علی خان نے اپنی ساری جائیداد پاکستان کے نام کر دی تھی, آج کے اپنی آئی جائیداد پاکستان کے حوالے کر دیں, چھوڑے جو لوٹا ہے وہی پاکستان کر دیں, ہم آپ کو وہ کر لیں گے, ایگزیمٹ کر لیں گے. اچھا میں آپ کو کہہ رہی تھی کہ لیاقت علی خان کے ساتھ کیا کیا لوگوں نے, جو بھی ملک کا خیر خواہ ہوتا ہے, جو عوام میں پاپولر ہو رہا ہوتا ہے اس کو تو مار دیتے ہیں. جس ملک میں حکیم محمد سعید جیسے انسان کو مار دیا ہو, اتنے بڑے بڑے لیڈرز کو مار دیا ہو, تو مطلب کیا بس یہاں پہ تو ہے کہ آپ نیکی بھی کریں نا, اگر آپ ایک اچھے انسان ہیں تو چھپائیں چھپائیں چھپائیں, لیکن اپنا رول آپ نے ضرور ادا کرنا ہے. زیادہ پبلک آئے میں مت آئیں لیکن اپنا رول ضرور ادا کریں یہاں پہ, مطلب بندہ یہاں. اور دوسری بات یہ, یہاں پہ کہ انوگریشن کرنے کا لوگوں کو بڑا شوق ہے فیتے کاٹنے کا, میں چاہتی ہوں کہ فیتے کاٹنے پہ کمپلیٹ بین ہو جائے, بولے خدا کے تم لوگ فیتے نہ کاٹو اور اپنی تصویریں مت لگاؤ, خدا کے لیے آنیسٹلی کیوں لگانی اپنی تصویریں, کیونکہ ویسے تو ہمیں آپ پہ ویسے غصہ چڑھ رہا ہوتا ہے, آپ کو کیا لگتا ہے آپ لوگوں کی تصویریں دیکھ کے ہم آپ کو سلام کرتے جاتے ہیں, گاڑی روک کے سلام کریں گے جی نہیں, اور غصہ آتا ہے کہ یہ ہیں وہ لوگ جنہوں نے ملک کا یہ حال کیا ہے. تو پلیز 14 اگست پہ ریکویسٹ ہے اپنی حسین تصویریں ذرا سائڈ میں رکھیں, اور صرف قائد اعظم لیاقت علی خان, لیڈرز محترمہ فاطمہ جنا, ان کی لگا لیں, اپنے آپ کو تھوڑا کم پاپولیرٹی کریں, ویسے بھی تصویریں لگا کے ہمیں آپ پہ سخت غصہ ہی چڑھ رہا ہوتا ہے, کوئی پیار تو آتا نہیں ہے. اور ایک بات یہ, کرپشن, کرپشن کو ہم نے ٹالریٹ نہیں کرنا, اگر جہاں پہ خاص طور پہ پولیس میں اور خاص طور پہ ایجوکیشن میں, یہ دو ایسے ہیں کہ اگر یہاں سے کرپشن ختم ہو جائے تو پاکستان کافی بیٹر ہو سکتا ہے. غلط کو غلط بولیں بھلے کوئی بھی ہو, اور بس, اور اگر میرے سامنے کوئی منسٹر آ گیا تو اللہ اس پہ رحم کرے, میں تو یہی بولنا چاہتی ہوں کہ حق کی آواز بلند کرے. اور اسی کے ساتھ مجھے اجازت دیجئے, لیکن محمد شکیل نے مجھے بیچ کی تصویر بھیج دی ہے اور کہہ رہے ہیں السلام علیکم سمیہ, آپ نے کیا پوچھ لیا, یقین کریں آنکھوں میں نمی آ گئی, ایموشنل ہو گئے, واقعی ہم نے اپنے ملک کے لیے کچھ بھی نہیں کیا, اللہ پاک سے دعا کریں کہ وہ ہمارے ملک کی حفاظت کرے اور ہمیں ہمت دے ہم بھی اپنے ملک کے لیے کچھ کر سکیں, پاکستان زندہ باد ہمیشہ. شکیل صاحب, اگر ہم اپنے ملک سے محبت کر لیں اور اس کے لیے دعا کریں, ہر نماز میں اپنے ملک کے لیے دعا کریں اور ہر نماز میں یہ بھی بولیں غارت کرے اللہ تعالیٰ کرپٹ لیڈرز کو, تو کچھ تو آئی ایم شیور کہ اتنے سارے لوگ دعائیں ہوں, دعاؤں میں بڑا اثر ہوتا ہے کہ اللہ تعالیٰ سارے کرپٹ لوگوں کو جو سندھ گورنمنٹ کے اندر ہیں, جو بلوچستان, جو پاکستان, پنجاب, جہاں جہاں کرپٹ لوگ ہیں, اللہ ان کو غارت کرے, دل سے ہماری یہ دعا ہے, اور اللہ ہمیں ان کے شر سے بچائے اور ہمیں طاقت دے کہ ہم جو ہے نا غلط کو غلط کہہ سکیں. اور میرے لسنرز کو ذرا دل ان کا بڑا کرے کہ 14 اگست پہ بھی لوگوں نے کچھ نہیں بھیجا, ویسے بڑے افسوس کی بات ہے, خاص طور پہ میری شکایتیں عدنان احمد اور اقبال حسین صاحب نے بھی نہیں بھیجا, بہت دن اس کا برتھ ڈے انہوں نے مجھے کیک دیا تھا, حکیم شکیل صاحب نے مجھے لاسٹ 14 اگست پہ اتنے ساری چیزیں دی تھیں, ان کا بیچ میں نے ابھی بھی لگایا ہوا ہے. سو تھینک یو سو مچ حکیم شکیل صاحب, آئی مس یو. نسیم پٹیل جی, آپ کیسی ہیں, آپ کی طبیعت ٹھیک ہے, اللہ آپ کو صحت بھی دے. اور جاتے جاتے میں پلے کر رہی ہوں آپ لوگوں کے لیے عظیم گانا ہمارا سونی دھرتی, اللہ تعالیٰ ہمارے ملک کو ہمیشہ قائم و دائم رکھے اور آزاد رکھے.

0: राइट जना, सुरराम भाई खुद भी गा रहे हैं यार, वाह क्या बात है। मुझे लगता बहुत ही फेवरेट है ये। वैसे सुरराम भाई आए हैं स्टूडियो में, एक रौनक सी हो गई है। थैंक यू वेरी मच वंस अगेन, आपका बहुत शुक्रिया। सुरराम भाई जैसा आदमी दुनिया में मैंने नहीं देखा, इतनी तारीफें काफी है, और भी मैंने करनी।
1: ये क्यों कर रहे हैं तारीफ? मैं बताऊं आपके सामान को, आपकी तारीफ कर रहे हैं। ये शिफ्ट कैसे हो गया?
0: नहीं नहीं नहीं,
1: ये चेंज कैसे आया भाई? यू टर्न कैसे ले लिया आपने?
0: यू टर्न होता
1: रहा। मुझे लगता है मुझे अपने सामान को बताना चाहिए।
0: बता दे। अच्छा, रुबाब का मैसेज आ गया, अयाज आपको और खुर्रम जी को सलाम। अयाज आप जैसा आरजे कोई नहीं मालूम। अरे नहीं रुबाब जी, तारीफ ना करें। और खुर्रम जैसा आदमी, खुर्रम जैसा एडवाइजर, इन जैसा कोई बंदा नहीं है। ये अलग बात है, महंगाई बढ़ रही है, वो एक हम उस पर बहस कर सकते हैं, लेकिन खुर्रम भाई की नीयत और इनका जो इरादा है आम आदमी के लिए वो बहुत अच्छा है, ये मुझे पसंद आया। अच्छा ये बताएं खुर्रम भाई, इधर इसको छोड़ने दो,
1: जी
0: ये बाद में कर लीजिए। खुर्रम भाई ये बताएं कि आइंदा कुछ एक दो साल मुझे ये बताएं, क्या इसी तरह तकलीफ से गुजरेंगे या कुछ बेहतरी देख रहे हैं आने वाले वक्त?
1: देखें, बेहतरी तो बहुत पहले से तो बेहतरी हुई है। उसकी वजह यह है कि देखें, पहले जो था महंगाई की शरह जो है वो 30-30, 40-40 फीसद से बढ़ रही थी।
0: ठीक है,
1: तो अल्लाह का शुक्र है पिछले एक साल में ये थमी है। मैं आपको मिसाल देता हूं, आपको अगर देखना हो कि पाकिस्तान में महंगाई की शरह कैसे बढ़ी है। ऑफकोर्स हमारे यहां बहुत तबका पिसा है, बहुत ज्यादा एक आम आदमी पे, मिडिल क्लास पे इवन बहुत ज्यादा।
0: ये आपका एहसान है, आपने मानी ये बात, शुक्रिया।
1: मैंने आपसे शुरू में कहा कि अगर आप कोई चीज मानेंगे नहीं, चैलेंजेस को एक्सेप्ट नहीं करेंगे, तो वो बेहतरी का पहला कदम होता है,
0: बेहतरीन बात।
1: तो देखें, दो तीन साल ना, 22-23-24 ये साल बड़े मुश्किल गए, और फिर 25 का भी आधा साल जो मुश्किल गया उसमें बताता हूं। तुर्की, नाइजीरिया, अर्जेंटीना, इजिप्ट, इन सारे कंट्रीज को उठाएं जो पाकिस्तान से थोड़ा सिमिलर हैं, इन सब में 35-35, 40-40 फीसद की महंगाई हुई। पाकिस्तान में भी इतनी चल रही थी, आज पाकिस्तान में 7% पे आई है एवरेज, और लेकिन इन ममालिक में आज भी 40% है। तो कुछ तो बेहतरी हुई है, रिलेटिवली थमी हुई चीजें, लेकिन ये है कि ऑफकोर्स बहुत ज्यादा काम करना बाकी है, बहुत महंगाई में कमी करना बाकी है, बहुत ज्यादा जो है ना वो
0: डिबेट हुए
1: खरीद में जो है इजाफा करना। नहीं, मैं कह रहा हूं, मैं तो ये कह रहा हूं कि बहुत कुछ करना बाकी
0: है। लोग कमा भी वैसे
1: है। नहीं, ऐसा नहीं है, मैं आपसे ये कह रहा हूं, देखिए जितना भी आप कमाएं, 40% महंगाई तो कोई अफोर्ड नहीं कर सकता ना। 40%, देखिए 40% हर साल बढ़ने का मतलब पता क्या है? ये 50%, एक चीज 100 रुपए की थी वो 150 की हो गई, वो फिर आगे बढ़ी तो वो जो है वो 200 से भी ऊपर निकल गई, वो आगे बढ़ी तो 400 से ऊपर, 350 से ऊपर निकल गई। तो मैं कहने का मतलब ये है कि हर साल 40% तो कोई भी अफोर्ड नहीं कर सकता, चाहे जितना अमीर भी हो, तो उसे इम्पैक्ट पड़ता।
0: तो हम उम्मीद अच्छी रखें कि
1: उम्मीद तो
0: दुनिया कायम है।
1: नहीं, दुनिया कायम नहीं, उम्मीद तो पाकिस्तान अपने मुल्क से बहुत बेहतर है, और देखें हमने अपनी कैपेसिटी में अपना रोल प्ले करना है और हमने कॉन्ट्रीब्यूट करना है। अल्लाह ताला की ज़ात रस्ते बनाती है और आगे आपके लिए बेहतरी पैदा करती है। देखें, कोई भी गलत काम हमेशा के लिए नहीं होता, और कोई भी ऐसी चीज हमेशा के लिए प्रिवेल नहीं कर सकती जो कि लोगों के लिए ना हो। तो कोशिश हमेशा यही है कि अपने लोगों के लिए, अपने नौजवान बच्चों बच्चों के लिए, सबके लिए बहुत अच्छा काम किया जाए, और इतना अच्छा काम किया जाए, इतना अच्छा कॉन्ट्रीब्यूट किया। और देखिए मैं आपको फिर कहता हूं, लास्ट प्रोग्राम में आपको मैंने कहा था कि अपने खुद के लिए आप अपनी कैपेसिटी क्रिएट करें, नॉलेज क्रिएट करें, इन्वेस्टमेंट करें अपने स्किल्स के अंदर, सीखें कुछ ना कुछ, जाके कुछ ना कुछ करें, छोटा मोटा छोटे से स्टार्ट करें, सेविंग्स करें। लास्ट प्रोग्राम में मैंने आपसे कहा था कि लोग अपना 10-20% जो भी बचत होती है, चाहे 1-2% भी बचत हो, उसे कहीं इन्वेस्ट करते रहें। आप देखेंगे विद इन फ्यू मंथ्स, फ्यू ईयर्स, आपकी जो सेविंग्स हैं वो कितनी ज्यादा बेहतर हो सकती है। देखें आप किस क्यों रिलाई करते हैं इस चीज पर कि जी गवर्नमेंट ही कुछ करे, या फेडरल गवर्नमेंट करे, या प्रोविंशियल गवर्नमेंट करे। आप अपने खुद बॉस बने, अपना खुद काम करें, चाहे छोटे से स्टार्ट करें।
0: हमारे एक भाई है ना, जिनको अभी इस दुनिया से रुखसत कर दिया गया, मीर साहब को, उन्होंने भी यही काम किया अपने उस पर, लेकिन उनसे भत्ता उन्होंने मांग के, उन्होंने भत्ता देने से इनकार कर दिया। तो ये वाली स्टोरी,
1: आपसे यही,
0: अब इन भत्तों का क्या करें? जो आदमी कराची में रहने वाला आदमी काम करना चाहे, देखें आपने बड़ी मदद से कह तो दिया,
1: देखें मैं ये कह रहा हूं,
0: लेकिन एक आम आदमी के लिए क्या क्या मुश्किलात है कारोबार करने में, आपकी सोच है?
1: देखिए मैं आपके सामने एक मिसाल हूं और आप मेरे सामने एक मिसाल है, ठीक है? आप मैंने आपके स्ट्रगल के डेज भी देखे हैं, स्ट्रगल करते आप यहां तक पहुंचे हैं और आगे भी जाएंगे इंशाल्लाह। मैं ये कहना चाह रहा हूं कि देखें आप अगर ये कोशिश करते हैं ना, ये सब चीजें आएंगी आपके आड़े कि जी ये माहौल ठीक नहीं है, सिस्टम ठीक नहीं है, और हमें कोई काम नहीं करने दे रहा। ये एक्सक्यूजेस हैं और ये फैक्ट्स भी हैं।
0: फैक्ट्स
1: मैं आ तो रहा हूं, मैं कह रहा हूं फैक्ट्स भी हैं, आप सबर करें, फैक्ट्स भी हैं اور چیلنجز بھی ہیں. میں کہہ رہا ہوں پھر بھی ہمیں محنت کرنی ہے, ہمیں گیو اپ نہیں کرنا کہ یار یہ اس طرح کے انفارچونیٹ انسیڈنٹس ہوئے ہیں, بٹ ہم نے تو دیکھیں کلیکٹولی بھی ایک ہونا ہے نا. میں نے اپنی کیپیسٹی میں کام کرنا ہے اور میں نے کلیکٹولی آپ کے ساتھ مل کے بھی کام کرنا ہے کہ یار سسٹم کو بھی بہتر کرنا ہے. تو دیکھیں ہمیں لیڈ کرنا ہے, ہمیں آگے بڑھنا ہے, ہماری نوجوان نسل نے آگے بڑھنا ہے. ہم یہ اگر سوچتے رہیں گے نا کوئی باہر سے آگے ہمیں بہتر کرے گا تو پھر ہم فولز پیراڈائز میں رہیں گے.
0: ایک سوال اور میں نے کرنا ہے, اپنے جائز کام کے لیے بھی انسان رشوت دے, یہ ناانصافی نہیں ہے؟
1: دیکھیں یہ تو آپ ساری وہ باتیں کر رہے ہیں, پوری دنیا میں یہ چیزیں ہوتی ہیں تو غلط ہیں. نہیں یہ آپ اسے ایسے سوال کر رہے ہیں جس کا آبویس جواب ہوگا نہیں.
0: نہیں نہیں سنیں,
1: میں آپ یہ سوال کیوں کر رہے ہیں؟ تو ہے
0: میں اس لیے کہنا چاہ رہا ہوں کہ آپ ماشاءاللہ اس سیٹ پر ہیں, آپ چیک اینڈ بیلنس کے لیے لوگوں کو رکھیں.
1: سر دیکھیں کوئی سوسائٹی
0: کا ماحول بنانا شروع کریں, ایک بھی رکھ لیں گے میں سمجھ رہا ہوں کامیابی ہو جائے گی.
1: ایاز بھائی کوئی بھی سسٹم پرفیکٹ نہیں ہوتا, چاہے وہ ڈیولپڈ اکانومیز کا ہو یعنی کہ ترقی پذیر کا ہو یا ترقی یافتہ کا ہو. پوائنٹ یہ ہے کہ لوگ جو ہے نا وہ کیا سوچتے ہیں, وہ کیسے کام کرتے ہیں. میں مجھے ایک بات بتائیں, خرم شہزاد ایاز کے پاس آتا ہے کچھ کام کروانے کے لیے, ایاز کام نہیں کرتا, وہ رشوت مانگتا ہے تو میں رشوت دے دیتا ہوں, تو ہم دونوں کا پرابلم ہے نا.
0: یہ بھی ہے,
1: آپ میری بات سمجھ رہے ہیں, دینے والے کا بھی پرابلم ہے.
0: اب ایک بندے نے کام کرانا ہے وہ تو
1: پتہ ہے, مطلب نہیں کہ میں غلط طریقے سے کر رہا
0: ہوں. آپ کی بات صحیح ہے, آپ کی بات صحیح, بالکل میں مانوں گا یہ بات, کیونکہ عوام نے بھی ان کا منہ جو ہے نا.
1: زیادہ تر میری باتیں مانیں گے,
0: میں تو ظاہر سی بات ہے مانوں گا. مہمان ہیں آپ میرے, گیسٹ ہیں آپ میرے, میں کیوں نہیں مانوں گا. کچھ
1: اور ریزن بھی ہے.
0: اچھا خرم شہزاد بھائی دی گریٹ. اور اچھا ایک اور بھی میں نے سوال نہیں, ویسے جنرل خرم بھائی بات بتا رہا ہوں آپ کو کہ پاکستان میں میں نے دیکھا جو اپنا کام کر رہا ہے نا وہ ایسا لگ رہا ہے کہ احسان کر رہا ہے. یہ آپ نے بات نوٹ کی, ان کچھ سالوں میں مجھے ایسا فیل ہوا ہے کہ اگر وہ کام کر رہا ہے ایسا فیل کرا رہا ہے کہ یار جی تو میرا احسان ہے. میں تو ابھی بھائی اسی بات کی تو
1: دیکھا لیتے. اب بات یہ نا کہ اپنے آپ کو ڈیولپ کرنے کا مطلب کیا ہے بھائی, بڑا امپورٹنٹ ہے کہ اپنے آپ کو ڈیولپ کیسے کرتے ہیں, اپنے آپ کو کس پرسنالٹی پہ کنورٹ کرتے ہیں. دیکھیں آپ جتنا اسٹڈی کریں گے, میں لاسٹ ٹائم ایک بک ریکمینڈ کر کے گیا تھا, آپ کو اس کا نام یاد ہے؟
0: حرام ہے, کسی نے بھی نہیں پڑھی ہوگی.
1: دیکھیں اب یہی پوائنٹ ہے, دیکھیں ہم نا اپنا وقت کے سب سے امپورٹنٹ کموڈٹی کیا ہے اس دنیا میں, سب سے امپورٹنٹ ہے بھائی آپ بتائیں, سب سے امپورٹنٹ چیز آپ کے پاس جو اللہ نے آپ کو دی وہ کیا ہے, گیس کریں.
0: ہمیں شعور ہونا چاہیے, تعلیم ہونی چاہیے.
1: سب سے امپورٹنٹ ہے ٹائم,
0: ٹائم بھی نوٹ وقت, ٹائم از منی.
1: وقت اتنا امپورٹنٹ ہے کہ وقت نکلتا جاتا ہے اور ہم ضائع کر دیتے ہیں.
0: ضائع بھائی,
1: اس وقت کا بیسٹ یوز یہ ہوتا ہے کہ اپنے آپ میں انویسٹ کرنا. کیا مراد ہے اس سے؟ کچھ سیکھنا اور سوچنا کہ میں نے آج سے پانچ سال, آٹھ سال, دس سال میں کہاں جانا ہے, اور اس کی پلاننگ کر کے اس پہ لگ جانا. آپ یقین کریں آپ کو اللہ تعالیٰ کی ذات اس جگہ پہنچائے گی. وہ کہتے ہیں نا دنیا پوری ایک طرف ہو کے آپ کے لیے وہ کام کرنا شروع کر دیتی ہے. تو آپ یہ حقیقت ہے. دیکھیں میں نے اپنی لائف میں نا, میں نے اپنی لائف میں یہ چیز دیکھی ہے. آپ کے سامنے میں ہوں, میں نے کوششیں کی, میں نے کوششیں کسی چیز کی کہ مجھے کچھ, میں کچھ کر سکوں لائف میں اپنے لیے بھی اور میرے ساتھ جو لوگ ہیں ان کے لیے بھی. تو میں نے کوشش کی اور اللہ تعالیٰ نے مجھے موقع دیے.
0: سنیں یہ والی بات یاد رکھنی ہے جو آپ کے ساتھ لوگ ہیں ان کے.
1: اس میں جو ہے میں اس لیے کہنا چاہ رہا ہوں کہ آپ اپنی ایک عادت بنائیں اور اس عادت پہ کنسسٹنٹ رہیں. کنسسٹنٹ سے مراد یہ ہے کہ اس چیز کو آپ چھوڑے نہیں. دیکھیں ایک رول ہے, وہ کہتے ہیں فائنانس میں ہم یوز کرتے ہیں, ایک رول ہوتا ہے بیسکلی کمپاؤنڈنگ کا. کمپاؤنڈنگ کسے کہتے ہیں؟ یہ تو ایسے اس میں فائنانس میں یہ کہتے ہیں پیسے کے اوپر جو سود ہوتا ہے, وہ سود پہ سود جسے کہتے ہیں وہ کمپاؤنڈنگ ہوتی ہے. لیکن بیسک کانسیپٹ یہ ہے کہ آپ نا ایک چیز پہ لگ جاتے ہیں جب اپنے کچھ حاصل کرنے کے لیے اور صحیح چیز حاصل کرنے کے لیے لگ جاتے ہیں, تو وہ ٹائم کے ساتھ ساتھ اتنے آپ پرفیکٹ ہوتے جاتے ہیں کہ وہ آپ کو ملنی ہی ہوتی ہے.
0: کیا بات ہے,
1: اسے کہتے ہیں کمپاؤنڈنگ.
0: جناب
1: امپورٹنٹ اس سے آپ انویسٹ کریں نا اپنے آپ کو.
0: میں اس پہ بات کرتا ہوں, میں اس سے بات کیسے انویسٹ کریں, لیکن اس سے پہلے ذرا بریک پہ بھی جانا ہے, ہم نے ٹائم چیک بھی ہے. اور بھائی خرم بھائی آئے ہوئے تو تھوڑی دیر ہم نے ذرا سا پروگرام ایکسٹینڈ کر لیا ہے, اور اب ہم ذرا خرم بھائی سے مزید بھی گپ شپ کریں گے. اور جناب عائشہ عدیل ہمیں سن رہے ہیں. عائشہ کیا حال ہے آپ کے, ٹھیک ہیں, خیریت سے ہیں؟ بھائی مبارک ہو, آپ نے بھی ایک ایف ایم جوائن کر لیا. بھائی واہ واہ واہ, کیا بات ہے. ویسے بھائی لوگ کہہ رہے ہیں آپ کی آواز بڑی اچھی ہے, آپ بھی آر جے بن سکتے ہیں خرم بھائی.
1: سیریسلی
0: قسم سے,
1: بس میں تھینک یو. میں بھی سوچ رہا ہوں کہ میرا جو فال بیک آپشن ہے وہ ایٹ لیسٹ آگے ہے, تو میں مجھے یہ کام ایٹ لیسٹ کرنے کو ملے گا, تو میں ایٹ لیسٹ کچھ نہ کچھ زندگی میں کر سکوں گا. تھینک یو, تھینک یو جو یہ کہہ رہے ہیں, بہت شکریہ.
0: کیا وقت آ گیا تھا, میں لوگوں کو بتاؤں وقت کیا ہے, یہ ذرا چیک کریں آپ لوگ وقت.
2: ایف ایم 100 ٹائم چیک, اٹس 11 PM. اس ملک کی پاسبانی نگرانی اور ترقی کی ذمہ داری قبول کرنے کا اور آزادی کی خوشیاں منانے کا دن. آزادی کی خوشیاں منانے کا دن کل 14 اگست یوم آزادی پاکستان.